0: 99.4 रेडियो थाहा संचार जोडियो चाहिँ
1: इट्स 9 एएम हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था, अर्थले बजेट नदिँदा समस्या, मन्त्री क्वार्टरको पुननिर्माण असोजमा सक्ने लक्ष्य।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न 3 विधेयक प्रस्तुत हुँदै राष्ट्रपा सभापतिले सम्बोधन गर्ने।
1: कास्कीमा थुनिएको किमरोङ खोला खुल्यो, कर्णाली राजमार्ग फेरि अवरूद्ध।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला, लगातार 4 दिन पनि तेलको मूल्य बढ़्यो।
1: र युईएफए च्याम्पियन लीग शुरू, रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र एस्टन भिल्लाको सुखद शुरूआत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7174 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जेएनजी आन्दोलनमा देशका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएको आज 1 वर्ष पूरा भएको छ। गत भदौ 23 गते सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि दमन भएपछि 24 गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत सहित कैयौं सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड़ भएको थियो। तर 1 वर्षमा समेत देशको प्रतिष्ठासँग जोड़िएका र महत्वपूर्ण प्रशासनिक निकायको पुननिर्माणमा उदासीनता देखिएको छ। पुननिर्माणका लागि प्राविधिक रूपमा योजनाहरू बने पनि सरकारी प्राथमिकतामा नपर्दा ठोस काम हुन सकेको छैन। सामान्य क्षति पुगेका संरचना भने केही पुननिर्माण सम्पन्न भइसकेका छन्। बढ़ी क्षति पुर्याएका संरचनाको डिजाइन पूरा भए पनि अर्थले बजेट स्वीकृत नगर्दा पुननिर्माणको काम अघि नबढ़ेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। सबैभन्दा पहिले आगजनी गरिएको बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ताला हिजो कार्यक्रम गर्न मात्र खोलिएको छ। सो भवनको अस्तित्व नै संकटमा परेको छ भने भत्काएर नयाँ निर्माण गर्नुपर्ने अवस्था छ। बाहिरबाट हेर्दा संरचना ठिकठाक देखिए पनि आगोले भित्री भाग खोक्रो भइसकेको छ। सिंहदरबार र शीतल निवासको रेट्रोफिट गरी पुननिर्माण गर्ने तयारी छ। सिंहदरबारको मुख्य भवनका लागि 1.50 अर्ब र शीतल निवासका लागि 2 अर्ब रूपियाँ लागत अनुमान गरिएको छ। तर बजेटको सुनिश्चितता भएको छैन। ललितपुरको भैंसेपाटे स्थित मन्त्री क्वार्टर निर्माणको काम सकाएर आन्तरिक सजावटको काम भइरहेको छ। आगामी असोज मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। सर्वोच्च अदालत भवन पुननिर्माणका लागि टेण्डर प्रक्रिया सकिएर काम शुरू भएको छ। ललितपुरको सन्धाई सम्मेलन केन्द्र, सड़क विभागको भवन लगायतको पुननिर्माणमा समेत सरकारले चासो दिएको छैन। जेएनजी आन्दोलनका क्रममा संघ मातहतका साना ठूला गरी 380 भवन आगलागीबाट क्षतिग्रस्त भएका थिए। तीमध्ये 93 भवनमा सामान्य क्षति, 80 आंशिक क्षति, 105 पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। निजी क्षेत्रले पनि आफ्नै बलबुतामा पुननिर्माणको काम गरिरहेका छन्।
1: नेकपा एमाले गत वर्ष भदौ 24 गते भएको आगजानी तोडफोड र विध्वंसलाई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। आज एक विज्ञप्ति मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको हो। त्यस क्रममा 19 युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको मृत्यु भएको एमालेको दावी छ। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भएको भनिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा आगजनीको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचार विरूद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताउनु भएको छ। युवाको असन्तुष्टिलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा सत्ता राज्यले दमनको बाटो रोजेको उहाँको आरोप छ। आन्दोलनपछि संदिग्ध तत्व घुसेर हिंसा लुटबाट विध्वंसतर्फ मोडेको प्रचण्डले दावी गर्नुभएको छ। नेकपाले पनि यो दिनलाई कालो दिनको रूपमा स्मरण गरेको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ। 23 गतेको मानवीय क्षति र 24 गतेको विध्वंसलाई एउटै प्रकृतिका घटनाको रूपमा हेर्न नहुने उहाँको भनाइ छ। आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावना भन्दा भिन्न प्रकृतिका गतिविधि देखिएको उल्लेख गर्दै बाह्य घुसपेठ वा अवांछित तत्वहरूको संलग्नताको प्रश्न समेत गम्भीर रूपमा उठेको उहाँले उल्लेख गर्नुभएको छ।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा रासोपा सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने भएको छ। प्रमुख सचेतक कविन्द्र बुर्लाको टीका अनुसार विशेष सम्बोधनका लागि सभामुख डीपी अर्याललाई आग्रह गरिएको छ। यसैबीच दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यवहार पनि जानकारी गराउनुहुनेछ।
1: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरोङ खोलाको बहाव खुलेको छ। गैराती करिब 8 बजेतिर पहिरो खसेर किमरोङ खोला थुनिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले सतर्क रहन नदी किनारका बासिन्दालाई सूचना जारी गरेको थियो। थुनिएको खोलाको बहाव आफै खुलेर गएकोले जोखिम टरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार थुनिएको खोलाको अवस्थाबारे बुझ्न प्रहरीको टोली पुग्ने क्रममा छ। प्रहरी पुगेपछि यथार्थ जानकारी आउने उहाँले बताउनु भयो। उहाँका अनुसार स्थानीयले थुनिएको खोला आफै खुलेर सामान्य रूपमा बगेको बताएका छन्। रातभरिमा पानीको बहाव खुलेको र अहिले खोला साबिकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका बरालले बताउनुभयो। गैराती अचानक पहिरो खसेर खोला थुनिएको खबर आएपछि किमरोङ खोला एवं मोदी खोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो।
0: सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरूद्ध भएको छ। राजमार्गको सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भमलु खोलास्थित गैरातीमाथिबाट सुक्खा पहिरो आएर सड़क अवरूद्ध भएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार राजमार्ग अन्तर्गत कालीकोट खाँडा सत्र नगरपालिकाको पिली शुभकालिका गाउँपालिकाको गगने खोला र यस मोडमा खसेको पहिरोले यही भदौ 20 गतेदेखि सड़क बन्द हुँदा हिजो दिउँसोदेखि सञ्चालन आएको थियो। दैलेखमा गैराती गएको सुक्खा पहिरोले सड़क पुनः अवरूद्ध भएपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार आज बिहान प्रहरी चौकी ढुङ्गेश्वरबाट प्रहरी टोली भमलु खोलामा खटिएको र सड़क जति सक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सड़क डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पछ्याउने काम शुरू गरिएको छ। सड़क अवरोधका कारण हुम्ला मुगु जुम्ला कालीकोट सुर्खेत नेपालगंज काठमाडौँ लगायतका गन्तव्यका यात्रुहरूलाई शास्ति भएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भटेकोसी बाढ़ीले निम्त्याएको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्य दलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुगमन अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकनबारे छलफल गर्दै उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आंकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आंकलन तयार पारेको छ। सोही खाकाको प्रारम्भिक विवरणहरूलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो सरकारवालासँग अर्थमन्त्री वाग्लेले छलफल गर्नुभएको हो। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुको रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। सही प्रतिवेदनका आधारमा सरकारले तत्कालीन राहतको व्यवस्थादेखि लगानीको स्रोत जुटाउने र पुननिर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाउनेछ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङको लमान्थङ आसपास केन्द्र भएर गए राति दुई पटक भूकम्प गएको छ। राति 9:53 जाँदा 5.3 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। पुनः राति 1:05 पनि भूकम्पको अर्को धक्का आएपछि स्थानीयले घर बाहिर खुल्ला चौरमा रात बिताएका थिए। भूकम्पको धक्का नेपालको मुस्ताङसँगै आसपासका जिल्लादेखि काठमाडौँसम्म र तिब्बतमा पनि महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त नभएको मुस्ताङका सहायक प्रमुख जिल्लाधिकारी एक नारायण भण्डारीले बताउनुभयो। भूकम्पको ठूलो धक्का महसुस भए पनि कतैबाट कुनै खालको क्षति भएको खबर नआए पनि बुझ्ने प्रयास भइरहेको उहाँको भनाइ छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानी तेल बोकेका 5 ट्याङ्कर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ती ट्याङ्करमाथि आक्रमण गरेको जनाएको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले हिजो ओमानको खाड़ीमा इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले प्रयोग गरिरहेका 4 कच्चा तेल बोकेका ट्याङ्कर र इरानको खार्ग टापु नजिक अर्को एउटा ट्याङ्करमाथि आक्रमण गरी ध्वस्त पारेको छ। अमेरिकी कार्यवाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। उसले अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दावी गरेको छ। जोर्डनको सेनाले आज बिहानसम्म इरानबाट प्रहार गरिएका 18 ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट गरेको बताएको छ। अमेरिकी सैन्य अड्डामा हमला भएको विषयमा सेन्टकमले भने अहिलेसम्म केही पनि बोलेको छैन। कमाण्डका अनुसार इरानले दुई दिनभित्र दुई पटक अमेरिकी नौसेनाको युद्धपोतलाई क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्याङ्करमाथि कार्यवाही गरिएको हो। इरानले भने अमेरिकी युद्धपोतलाई लक्षित गर्ने पछिल्ला प्रहारबारे तत्काल पुष्टि गरेको छैन, तर पछिल्ला दिनमा अमेरिका र इरानबीच समुद्रमा आक्रमण प्रत्याक्रमणको क्रम चलिरहेको छ। शनिबार पनि अमेरिका र इरानले एकअर्काका पानी जहाजमाथि आक्रमण गरेको दावी गरेका थिए। यो सँगै आज प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार 4 दिन बढ़ेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य $1.57 अर्थात 1.6% बढ़ेर प्रति ब्यारेल $49 पुगेको छ। यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य $1.60 अर्थात 1.72% बढ़ेर प्रति ब्यारेल $94.63 पुगेको छ।
1: अब खेल समाचार। युईएफए च्याम्पियन लीग शुरू भएको छ। गैराती भएको लीग चरणको उद्घाटन खेल नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। युरोपेली दिग्गज टोलीहरू रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया डटमण्ड र एस्टन भिल्लाले आफ्नो खेल जित्दै सुखद शुरूआत गरेका छन्। यस सिजनको च्याम्पियन लीगको पहिलो गोल गर्ने ऐतिहासिक उपलब्धि भने एस्टन भिल्लाका कप्तान जोन म्याक गिनले आफ्नो नाममा पारेका छन्। पूर्व प्रशिक्षक जोसे माउरिन्नोको नेतृत्वमा रहेको साबिक विजेता रियल मड्रिडले आफ्नो पूर्व टोली इन्टर मिलानलाई 2-1 गोल अन्तरले पराजित गर्यो। सान्टियागो बर्नाबाउमा भएको खेलको 14 मिनटमै केलियन एम्बापेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। 23 मिनटमा फेडेरिको भाल भेर्देले दोस्रो गोल गर्दै अग्रता दब्बर बनाए। इन्टरका कार्लोस अगस्टोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेको भाल भेर्दे प्लेयर अफ द म्याच घोषित भए। पोर्चुगिज क्लब पोर्टोको मैदानमा म्यान्चेस्टर सिटीले 2-0 सहजित दर्ता गर्यो। सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हल्यान्डले दुवै गोल गरे। दोस्रो हाफमा उत्कृष्ट लय समातेका हल्यान्डले हेड मार्फत पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो गोल थपे। यससँगै हल्यान्डले च्याम्पियन लीगका 59 खेलमा 59 गोलको कीर्तिमान समेत बनाएका छन्। यस्तै पहिलो रातका अन्य दुई खेल भने निकै रोमाञ्चक र 5 गोलको भिडन्त बने। डर्टमन्डले घरेलु मैदानमा भिलारियललाई 3-2 गोलले पराजित गर्यो। 21 वर्षपछि च्याम्पियन लीगमा पुनरागमन गरेको स्पेनिस क्लब रियल बेटिसले उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सको लिललाई 3-2 पाखा लगायो। एस्टन भिलाले क्लब ब्रुकलाई 3-2 गोलले पराजित गरेको छ। गैराती नै भएको अर्को खेलमा ग्रीक क्लब एथेन्सले अस्ट्रियाको एलएएसकेलाई 1-0 हराउँदै 20 वर्षपछि च्याम्पियन लीगमा पहिलो जित हासिल गरेको छ।
0: अब मौसम। देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। मधेश कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका तथा बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका धेरैजसो स्थानमा मध्यमसम्म वर्षा हुनेछ। त्यसैगरी आज राति देशभरको मौसम बदली भई धेरै स्थानमा मध्यम वर्षा हुँदा कोशी बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था। अर्थले बजेट नदिँदा समस्या। मन्त्री क्वार्टरको पुननिर्माण असोजमा सक्ने लक्ष्य।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न 3 विधेयक प्रस्तुत हुँदै राष्ट्रपति सभापतिले सम्बोधन गर्ने।
1: कास्कीमा थुनिएको किमरोङ खोला खुल्यो। कर्णाली राजमार्ग फेरि अवरूद्ध।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला। लगातार 4 दिन पनि तेलको मूल्य बढ़्यो।
1: र युईएफए च्याम्पियन लीग शुरू। रियल मड्रिड म्यान्चेस्टर सिटी बोरुसिया र एस्टन भिल्लाको सुखद शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: AIO.
6: Yes,
5: AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न। नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.

0: पाखो एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: अपील गर्दै मृतक प्रति श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरूस्थान गरेका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 जनाको मृत्यु भएको एमालेको दावी छ। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई एमाले नेपालको इतिहासकै कालो दिन को अध्याय भएको भनेको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा आगजानीको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचार विरूद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताउनु भएको छ। युवाको असन्तुष्टिलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमन को बाटो रोजेको उहाँको आरोप छ। आन्दोलनपछि सम्बन्धित तत्व खुसी र हिंसा, लुटपाट र विध्वंसतर्फ मोडेको प्रचण्डले दावी गर्नुभएको छ। नेकपाले पनि यो दिनलाई कालो दिनको रूपमा स्मरण गरेको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ। 23 गतेको मानवीय क्षति र 24 गतेको विध्वंसलाई एउटै प्रकृतिका घटनाको रूपमा हेर्न नहुने उहाँको भनाइ छ। आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावना भन्दा भिन्न प्रकृतिका गतिविधि देखिएकोले गर्दै बाह्य घुसपैठ वा अवांछित तत्वहरूको संलग्नताको प्रश्न समेत गम्भीर रूपमा उठेको उहाँले उल्लेख गर्नुभएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ। मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा रासोपा सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने पनि भएको छ। प्रमुख सचेतक कविन्द्र बुढाकोटीका अनुसार सम्बोधनको लागि सभामुख डीपी अर्याललाई आग्रह गरिएको छ। यसैबीच दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बिहोरा जानकारी गराउनुहुनेछ। र कास्कीको अन्नपूर्ण गाउँपालिका 11 मा पहिरो खसेर थुनिएको किमरोङ खोलाको बहाव खुलेको छ। गैराती करिब 8 बजेतिर पहिरो खसेर किमरोङ खोला थुनिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले सतर्क रहन नदी किनारका बासिन्दालाई सूचना जारी गरेको थियो। थुनिएको खोलाको बहाव आफै खुलेर गएकोले जोखिम टरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।

0: आगामी असोज मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। सर्वोच्च अदालत भवन पुननिर्माणका लागि टेण्डर प्रक्रिया सकिएर काम शुरू भएको छ। ललितपुरको सनराइज सम्मेलन केन्द्र, सड़क विभागको भवन लगायतको पुननिर्माणमा समेत सरकारले चासो दिएको छैन। जेएनजी आन्दोलनका क्रममा संघ सरकार मातहतका साना ठूला गरी 380 कार्यालय भवन आगजनीबाट क्षतिग्रस्त भएका थिए।
1: नेकपा एमाले गत वर्ष भदौ 24 गते भएको आगजनी तोडफोड र विध्वंसलाई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। आज एक विज्ञप्ति मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको हो। त्यसक्रममा 19 युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भेट नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 मृत्यु भएको एमालेको दावी छ। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भएको भनिएको छ। यस्तै एमाले आज जेएनजी आन्दोलनको नाममा भएको राष्ट्रमति प्रतिको आक्रमणको भण्डाफोर गर्दैछ। गुण्डु स्थित सचिव महेश बस्नेतको घरमा यो कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सचिव बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेएनजी आन्दोलनपछि संसद विघटन पुनर्स्थापना गर्ने एजेण्डा पार्टीले अघि सार्ने पनि बताउनु भएको छ। आयोजित कार्यक्रममा बोल्दै संसद पुनर्स्थापना असो 6 र 7 गते बस्ने बैठकको एजेण्डा बन्ने उहाँले सुनाउनु भएको हो।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो विधेयक संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभा समक्ष पेश गर्नुहुनेछ। बैठकमा रासोपा सभापति रवि छानेले सम्बोधन गर्नुहुने भएको छ। प्रमुख सचेतक कविन्द्र बुर्लाको टीका अनुसार सम्बोधनका लागि सभामुख डीपी अरियाललाई आग्रह गरिएको छ। यसैबीच दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ।
1: सुक्खा पहिरो खसेपछि अवरूद्ध कर्णाली राजमार्ग एकतर्फे खुलेको छ। राजमार्गको सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत दुल्लु नगरपालिका एक दैलेखको भम्लो खोला स्थित गैराती माथिबाट सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। पहिरो हटाएपछि बिहान 10 बजेदेखि एकतर्फी रूपमा संचालनमा ल्याइएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार सड़क पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको छ। राजमार्ग अन्तर्गत कालीकोट खाँडा चक्र नगरपालिकाको पिली, सुबाकालिका गाउँपालिकाको गगने खोला र यस मोडमा खसेको पहिरोले यी भदौ 20 गतेदेखि बन्द सड़क हिजो दिउँसोदेखि संचालनमा आएको थियो। दैलेखमा गैराती गएको सुक्खा पहिरोले सड़क पुनः अवरूद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। अवरूद्धका कारण हुम्ला मुगु जुम्ला कालीकोटबाट सुर्खेत नेपालगंज काठमाडौँ गन्तव्यका यात्रुले शास्ति बिहोर्नु परेको थियो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको सहज उपलब्धता मिलाउन निर्देशन दिएको छ। मन्त्री गौरी कुमार यादवले बाढ़ीका कारण आपूर्ति श्रृंखलामा असर परेको भन्दै सम्बन्धित निकायलाई सहजीकरण गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन दिनुभयो। काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी उहाँले यो निर्देशन दिनुभएको हो। एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्कालका लागि नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ। प्राकृतिक विपद बाढ़ीका कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले बताएको छ।
1: सरकारले रसुवा बाढ़ीका कारण अवरूद्ध विद्युत सेवा पुनः संचालन अभियानलाई तीव्रता दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भदौ 10 आएको विनाशकारी बाढ़ीको भोलिपल्टदेखि नै सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढ़ाएको थियो। हिजोदेखि बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वड़ा नम्बर 10 र 11 विद्युत सेवा पुनः सुचारू गरिएको छ। यस्तै गरी बाढ़ीले विद्युत प्रभावित भएको तारकेश्वर 4 पनि सेवा पुनः शुरू भएको छ। विराज भक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब 83% र नुवाकोटमा करिब 95% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ एवं शुभेच्छुक संस्था र बीपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाको लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्बत 1971 भदौ 24 गते जन्म भएको थियो, जहाँ राणा शासनको विरोधमा उहाँ पिता कृष्ण प्रसाद कोइरालाको गरीब किसानले पहिरिरहेको कपड़ा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारतमा निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा जाने राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापनासँगै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा 2006 सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि 2007 सालको क्रान्ति सफल भएको थियो। सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभएको थियो। 2015 आम निर्वाचनमा कांग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाको लागि राजनैतिक नेतृत्व प्रदान गर्नुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानी तेल बोकेका 5 ट्याङ्कर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ती ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले हिजो ओमानको खाड़ीमा इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले प्रयोग गरिरहेका 4 कच्चा तेल बोकेका ट्याङ्कर र इरानको खार्क टापु नजिक अर्को एउटा ट्याङ्करमाथि आक्रमण गरी ध्वस्त पारेको बताएको छ। अमेरिकी कार्यवाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। अमेरिकी नौसेनाका 2 युद्धपोतलाई समेत निशाना बनाएको दावी गरेको छ। जोर्डनको सेनाले आज बिहानसम्म इरानबाट प्रहार गरिएका 18 ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट पारिदिएको बताएको छ। अमेरिकी सैन्य अड्डामा हमला भएको विषयमा सेन्टकमले भने अहिलेसम्म केही पनि बोलेको छैन। कमाण्डका अनुसार इरानले 2 दिनभित्र 2 पटक गरी अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्याङ्करमाथि कार्यवाही गरिएको हो। इरानले भने अमेरिकी युद्धपोतलाई लक्षित गर्ने पछिल्ला प्रयासबारे तत्काल पुष्टि गरेको छैन, तर पछिल्ला दिनमा अमेरिका र इरानबीच समुद्रमा आक्रमण प्रत्याक्रमणको क्रम चलिरहेको छ। योसँगै आज प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार चौथो दिन बढ़ेको छ। अन्तर्राष्ट्रिय ब्रेन्च मार्क ब्रेन्ट कच्चा तेलको मूल्य $1.57 अर्थात .6% बढ़ेर प्रति ब्यारेल $79.49 पुगेको छ। यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य $1.60 अर्थात .72% बढ़ेर प्रति ब्यारेल $94.63 पुगेको छ।
1: र अब खेल समाचार। यूईएफए च्याम्पियन लीग शुरू भएको छ। गैराती भएको लीग चरणको उद्घाटन खेल नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। युरोपेली दिग्गज टोलीहरू रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया डटमुण्ड र अस्टन भिल्लाले आफ्नो खेल जित्दै सुखद शुरूआत गरेका छन्। यस सिजनको च्याम्पियन लीगको पहिलो खेल पहिलो गोल गर्ने ऐतिहासिक उपलब्धि भने अस्टन भिल्लाका कप्तान जोन म्याकगिनले आफ्नो नाममा पारेका छन्। पूर्व प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रहेको साबिक विजेता रियल मड्रिडले आफ्नो पूर्व टोली इन्टर मिलानलाई 2-1 अन्तरले पराजित गर्यो। उत्कृष्ट प्रदर्शन गरेका फेडेरिको भालभेर्दे प्लेयर अफ द म्याच घोषित भए। पोर्चुगिज क्लब पोर्टोको मैदानमा म्यान्चेस्टर सिटीले 2-0 सहज जित दर्ता गर्यो। सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हल्यान्डले 2 गोल गरे। यस्तै पहिलो रातका अन्य 2 खेल भने निकै रोमाञ्चक र पाँच गोलको भिडन्त बने। बोरुसिया डटमुण्डले घरेलु मैदानमा भिल्लारियललाई 3-2 गोलले पराजित गर्यो। 21 वर्षपछि च्याम्पियन लीगमा पुनरागमन गरेको स्पेनिस क्लब रियल बेटिसले उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सको लिललाई 3-2 गोलले पाखा लगायो। स्टन भिल्लाले क्लब ब्रुकलाई 3-2 गोलले पराजित गरेको छ। गैराती नै भएको अर्को खेलमा ग्रीक क्लब एथेन्सले अस्ट्रियाको एलएएसकेलाई 1-0 हराउँदै 20 वर्षपछि च्याम्पियन लीगमा पहिलो जीत हासिल गरेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था, कालो दिन भनेको एमाले भण्डाफोर कार्यक्रम गर्दै।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न 3 विधेयक प्रस्तुत हुँदै रासोपा सभापतिले सम्बोधन गर्ने।
1: जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर साट्न उद्योग मन्त्रीको निर्देशन, बाढ़ी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति धमाधम।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला, लगातार चौथो दिन पनि तेलको मूल्य बढ़्यो।
1: र यूईएफए च्याम्पियन लीग शुरू, रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र अस्टन भिल्लाको सुखद शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्क।

0: युवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
1: सुरक्षा घर को साथ जीवन भर को
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। संसदको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढा थोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो।
3: जिन्जी आन्दोलनका शहीदहरूको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदहरूको अनुहारसँग शालिक को संरचना नमिलेपछि परिवारले अनावरण गर्न नदिएका हुन्। परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि ललितपुरको सातो बाटो स्थित स्विमिङ पूल कम्प्लेक्समा रहेको पार्कमा निर्मित 45 जना सहितको शालिक अनावरण कार्यक्रम स्थगित भयो। परिवारले विरोध जनाएपछि गृहमन्त्री सुदन गुरूङ शालिक अनावरण नगरेरै फर्कनु भएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। ऊर्जाको मूल्य वृद्धिबाट बढ़ेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक ईसीबीले प्रमुख ब्याज दर बढ़ाउने तयारी गरेको छ। आजदेखि शुरू हुने 2 दिने बैठकपछि निक्षेप दरमा 34% बिन्दुले वृद्धि गरी करिब 2.5% पुर्याउने अपेक्षा गरिएको छ। ब्याज दर बढ़ेपछि घर परिवार र कम्पनीका लागि धितो तथा अन्य ऋण महँगो हुने भएकाले उपभोग र लगानी घट्न सक्ने बताइएको छ। यसबाट आर्थिक गतिविधि सुस्त भई मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्नेछ। पिक्टेट वेल्थ म्यानेजमेन्टका रणनीति तथा समिष्टगत अनुसन्धान प्रमुख फ्रेडरिक डुक्रोजेटले उच्च ब्याजदरले नयाँ ऋण लिने वा पुरानो ऋण पुनर्वृत्ति गर्नेहरूको खर्च गर्ने क्षमता घटाउने बताउनुभयो। वहाँका अनुसार इन्धनको मूल्यवृद्धिबाट उत्पन्न मुद्रास्फीतिले तलब लगायत क्षेत्रमा समेत प्रभाव पार्ने जोखिमका कारण ईसीबी दबावमा छ। उच्च ब्याजदरले ऋणमा निर्भर युरोपेली सरकारको खर्च समेत बढ़ाउनेछ। अमेरिकी फेडरल रिजर्भ समेत मुद्रास्फीति 2% लक्ष्यमा ल्याउन मौद्रिक नीति कड़ा पार्ने दबावमा छ। सरकारी ब्राण्डको प्रतिफल बढ़िरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउन दबाव दिँदै आउनु भएको छ। ईसीबीको सम्भावित ब्याजदर वृद्धिले मुद्रास्फीति नियन्त्रणमा सहयोग पुर्याउने भए पनि ऋणी व्यवसाय र उच्च सार्वजनिक ऋण भएका सरकारमाथि थप आर्थिक भार पर्ने देखिएको छ।
3: अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र खप्तड फाल्कन्स तथा कर्णाली सिपराज र काठमाण्डु रेड्स भेट्दैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवडलमा हुने आजको पहिलो खेलमा अन्नपूर्ण र खप्तड खेल्दैछन्। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। अन्नपूर्ण 3 खेलमा 2 जित 1 हार 6 अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ। अहिलेसम्म खेलेका 3 खेलमा पराजित खप्तडले कुनै पनि अंक जोड्न सकेको छैन। खप्तड तालिकाको पुछारमा छ। यस्तै बेलुकी 7 बजे कर्णाली र काठमाण्डु दोस्रो खेल खेल्दैछन्। कर्णाली अहिलेसम्म खेलेका 3 खेलमा विजय हुँदै 8 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। काठमाण्डु 3 खेलमा 2 जित 1 हार सहित 5 अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। केडिया ग्रुपको आयोजनामा पहिलो पटक भइरहेको एनबीएलमा 6 टोली सहभागी छन्। सबै टोलीले पहिलो सिंगल राउण्ड रुबिन लीगका आधारमा खेल्दै छन्। लीगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ। शीर्ष 2 र 3 स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ। उपाधि विजेताले नगद 20 लाख पुरस्कार पाउनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासोपाकै सांसदले खोजे जेएनजी आन्दोलनको उपलब्धि, शहीदकी आमाको प्रश्न न्याय कहिले पाउने,
3: भोटेको सिबाडीपछिको अवस्थाबारे रासोपाका सभापति लामी छानेको सम्बोधन, जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्न समिति गठनको प्रस्ताव,
4: जेएनजी आन्दोलनका शहीदहरूको अनुहार नमिलेको भन्दै शालिग अनावरण कार्यक्रम स्थगित, परिवारले विरोध जनाएपछि गृहमन्त्री गुरूङ फिर्ता,
3: मुद्रास्फीति नियन्त्रण गर्न ईसीबीद्वारा ब्याज दर बढ़ाउने तयारी, ऋणी र सरकारमाथि थप भार पर्ने,
4: र एनबीएल भलिबलमा आज दुई खेल हुँदै पहिलो खेलमा अन्नपूर्ण र खप्तड आमने सामने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: किन आँखा मिचेको मिचेको गरेको
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रातले।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि अन्तिम पटक भेटिदेऊ।

सकिन। हेर्न यो हृदयमा गुम्सेका भावनाहरू जताउन सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहे।

मेरी माया तिमलाई कति चाहिन्छनो तिमी हिड्ने किस गर्छु तिमी हिड्ने किस गर्छु

पहिलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस वरिपरि नजरकोमा हेल्प गर्

0: तिम्रै माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने फिकर दिन्छु तिमी हिँड्ने फिकर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी घरि घरि विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि